0: You are listening to Radio Amat Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: क्या आप चाहते हैं कि आपका कारोबार एक नए बुलंदियों तक पहुंचे? क्या आप चाहते हैं कि आपकी मेहनत का हर लम्हा आपके लिए फायदेमंद साबित हो? तो देर किस बात की, हम आपको दे रहे हैं वो हल जो आपके कारोबार को देगा एक नई रफ्तार। हमारी खिदमत आपके कारोबार को नई मार्केट तक पहुंचाने में मददगार साबित होगी। आज ही हमसे राबता करें और अपने कारोबार को बढ़ाने का ख्वाब हकीकत में बदलें, क्योंकि कामयाबी के सफर में हम हैं आपके साथ। राबता नंबर 0345-93-32-580।
3: द करक अनूर शो खल को द पारा द खुशाले खबर उस्तासो पाख पल खार करक के द डीरो गण बीमारो लका शुगर अरकुन निसा फालिज जोड़न बीमारी गुर्दो की कहानी त्रिख की कहानी बेओलादी बावसीर मेदी जख्म ब्लड प्रेशर लुगन लगे दल द वजूद सुस्ती प्रास्टेट दमला दर्द द जोड़न बीमारी او د زنانو نارینو نور پټ او خکار بیمارو په شمول د هر مرض علاج په تسلی سره د یو تکړه قابل او تجربه کار ډاکټر سید زاکر شاه باچا سیرنا کولی شي. سوک چی ڈی چمیس بی چمیس آر چمپی او نور سندونه ترلاسه کوونکی د پیښور مشهور هومیو فیزیشن دی. د نور معلوماتو دپاره په دې نمبر رابطه وکړئ 0331-32-55-340. پتا یاد ساتے پشاور ہیلتھ میڈیکل سینٹر ملک سنجیت مخامخ سیوک پلازا جیل چوک کرک.

अच्छा जी, अच्छा मैं सोच रहा था जमा और तू कहना चाहिए जमा और तू जी दिमाग गवा सिंह लगी दरबार ने او وای کنا وای چی یا خور سره خون دبل شي نو تاسو اور سره وای کنا ماشاءالله پلس ډیر زبردست ولای ډیر زبردست